0: ce bani chiarie pe el. Jack m-a bătut, el m-a să ne bagum, te să ne coi bine, mă dat ne tăi, să ne coi bine, mă dat ne căiu tăi. Ala de la spiga, pindiga, unde bagare?
1: असां इहे धिका खाई खाई न असांजी हुकूमत मदद करे थी असीं रोड ते वेठी आहे लाशारी क़ौम खे जॻाइण जे लाइ सुतल आहे लाशारी खां असांखे जहिड़ो न मिलंदो
0: खंडी वई असांखे सिखा कानू असां हिन पंज महीननि में असां कानून जो थियो सभु दरवाज़ा खे कया आहिनि असां त कंहिं न ॿुधी आहे असां असांखे हुकूमत जी मुतालबो आहे ख़ुदा दारा असांजी न्याणी करे असांखे ॾियनि असां हिननि खां कुझु बि नथा घुरूं अगरि हे बचड़ी वार आहिनि अगरि हिननि जी औलाद वारा आहिनि त हे औलाद जो दर्द सम्झनि था त असांजी नियाणी सां हथ बधे नियाणी
2: जेसिताईं असांजा बचड़ा न ॾिना वेंदा असां हितां कोन वेंदा
3: मां अगवा थियल प्रिया कुमारी उजाला परवीन समेत ॿियनि ॿारनि जे बाज़ियाबी लाइ बबरलो बाईपास में चौथे ॾींहुं बीहारी प्रिया कुमारी एक्शन कमेटी तर्फ़ां लॻायल एहतजाजी कैम्प में इलाइक़े वासी सियासी समाजी अॻवाणनि जी शिरकत प्रिया कुमारी उजाला परवीन नवीद लाशारी सभा कलोड़ो फातिमा तीवड़ो ऐं ॿियनि जे ॿारनि जी बाज़ियाबी ताईं एहतजाज जारी रखण जो ऐलान सिंध मां अगवा थियल समूरनि ॿारनि खे बाज़ियाब कराइण जो मुतालबो
4: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
5: मटियारी के हो तो आवाज भी मटियारी की है सुनते रहो GAFM 91.6
6: तालीम उल कुरान कुरान मजीद के लफ्जी तर्जमा और तफसीर पर मुबनी प्रोग्राम मुकर्रा है डॉक्टर फरहत हाशमी
7: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله بسم الله الرحمن الرحيم احلي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي واملي لهم اور میں ان کو مہلت دیتا ہوں ڈھیل دیتا ہوں غلط کام کرنے کی ورنہ ہونا تو یہ چاہیے تھا نا کہ جو اللہ کی آیات جھٹلائے فوراً اس کی پکڑ ہو جائے لیکن اللہ تعالیٰ کا یہ طریقہ بے شک میری اس کا کوئی توڑ آیا آپ کسی کو کہہ رہے ہیں اور وہ کہے مانتا اللہ تعالیٰ ہمیں پکار کے ایک بات کہیں ہم اپنی ہٹ دھرمی تکبر میں نہیں مانتے آپ سوچ سکتے ہیں کہ پھر ہے اور ایسے لوگوں کی پھر سزا سنستدرجہم من حیث لا یعلمون آہستہ آہستہ سلولی اینڈ گریجولی ہم ان کو وہاں لے جاتے ہیں گمراہی کے کھڈے میں پتہ بھی نہیں چلتا ان کو ایسی تباہی سانس بھی نہیں ہوتا اب اللہ کن کی طرف اشارہ ہے سورت مکی ہے بصاحب نہ ان کے ساتھی لاحق نہیں ساتھی سے مراد یہاں کون ہے حضور صلی اللہ علیہ وسلم اور یہ جنہ لفظ ہے جنہ کا لفظ جنون سے ہے جن سے جس شخص کو جن پڑ جاتا ہے اس کو بھی ایک طرح سے جنون لاحق ہو جاتا ہے اور دیوانگی بھی عقل کو چھپا دیتی ہے اس لیے جنہ کا مطلب جنون اور دیوانگی ہے ان کے ساتھی یعنی حضور صلی اللہ علیہ وسلم میں کسی قسم کی کوئی دیوانگی نہیں انہوں الا نذیر مبین نہیں وہ مگر خبردار کرنے والا کھلم کھلا وہ تو صرف لوگوں کو خبردار کرنے آیا ہے 40 سال سے تمہارے اندر رہ رہا تھا تم اس کو سب سے زیادہ سچدار ذہین سمجھدار عقل مند انسان سمجھتے تھے اور جب اس نے دنیا کی سب ہے وہ مجنون نہیں سوال یہ پیغام کہتے ہیں کی بات پر انوں کو مجنون کیوں کہا جاتا ہے یعنی وہی شخص جو معاشرے کا انتہائی سمجھدار شخص مان